0: बलात्कार केस में गिरफ्तार किंग क्वीन अनमोल और पिंकी कराची ऐं मलीर जी अदालत में पेश। पुलिस जो अदालतन के जांच लाइ पिंकी जो वधीक रिमांड ॾियण जो इस्तदा। मासिन नकवी चयो त मिस्री वफ़द जो दौरो बतरफ़ी सहकार जा नवां ढग ॻोल्हण में मददगार साबित थींदो।
1: حکومت جو بارن جی بچت کے لیے لگایا سمارٹ لاک ڈاؤن ختم کرنے جو اعلان۔ مارکیٹس معمول موجب کھلل ہوں۔ سینئر وزیر سہجل انعام میمن چھو ہے سندھ حکومت کاروباری برادری عوام کے ضرور ریلیف ڈنو ہے۔ ڈکھن معاشی حالتوں میں بھی عوام کاروباری طبقے کے مفادن جو تحفظ کیا ہے۔

0: सिंध का हर चप्पा हर गोशा
1: GAFM 88 नेटवर्क से जुड़ा।
0: GAFM 88 नेटवर्क, सिंध की आवाज।
2: के जेल भी थी सके थी और इन से गुगु फाइन भी उनते थी सके थी। यानी कड़ी सिचुएशन में चेक बाउंस में जो इो सेक्शन अचे पो उनते तमा या कार्रवाई की करे सगो प्या फॉर इंस्टेंस तवा का जो चेक के मिली वे पो डिसऑनेस्टली शॉप न पी थे अगलो तवा के जो प्रेशर वेजी रो है इलीगल तरीके से तवा का पेमेंट वी रो है तो उन मुतलिक सदी अज जो नॉलेज तवा के मिली है तवाज कॉन्सेप्ट भी तकरीबन क्लियर थी वो। स्टूडियोज में एडवोकेट शहबाज हफीज साहब मौजूद हैं, एडवोकेट हाई कोर्ट आन दस साल वी तकरीबन एडवोकेसी से वाबस्ता भी हैं, लेक्चरर हैं लॉ कॉलेज में एज वेल एज तमाम घना इन जहाँ कॉम्पिटेटिव एग्जाम्स भी अंदर क्वालिफाई थे यानी नॉलेज इनके तमाम सुठी है लॉ के मुतलिक हर वीक असा नॉलेज में यकीन इजाफो कहना है। सो शहबाज साहब अस्सलाम वालेकुम एंड वेलकम टू द स्टूडियोस।
3: वालेकुम सलाम बाबर।
2: शहबाज साहब अज जो असो टॉपिक जी है चेक बाउंस, अक्सर अवे के खबर आ चेक जैसे खबर न होंगी खड़ी वो तो पर्ची टाइप दई छी जी सेक्शन के जी वो ऐसे पो तो सजा या कें कें थी सके पी तो समझा पो चेक दियण का पैर वो जरूर सोची यार चेक दियण घुर्जी या न। सो सब का पे अस चाहिंदी तो सेक्शन में ओवरव्यू दियो तो इन लीगल डेफिनेशन है
3: सेक्शन 489F
2: जी
3: डिसऑनेस्टली इशूइंग चेक जैसे अस चव चेक बाउंस बिफोर जंपिंग ग्रेवली इन टू दिस टॉपिक कुछ कॉन्सेप्ट वो क्लियर कदम जैसे असान बुधवारा डिसण वा टे का चार गालियों जी असा इतने समझाण लाजमी हैं तो उन समझ में इंदो तो चेक बाउंस कड़ी सूरत में थी सके तो सब का पैरों जो पॉइंट आ चेक बाउंस का अग में तो असें यह खबर हो चेक ऑनर कें थी चेक डिसऑनर चेक ऑनर जो मकसद यो हों कि वेन अ चेक इज बींग प्रेजेंटेड बिफोर द बैंक एंड द बैंक रिसीव्स इट एंड देयर ओन विड्रॉ द कैशिस टू द पर्सन टू होम द चेक इज बींग गिवन। ठीक है तो एक मानू वो जैसे चेक इशू थो वो बैंक हो बैंक उनके ऑनर दिनों ठीक है उनकी तस्दीक कई तस्दीक करके अमाउंट कटी दई छो। डिसऑनर जो मकसद यो हों कि चेक जैसे दिनो when the check was given check was reached to the bank bank manager ya bank jo koi bhi amlo jo bhi uthe baitho hai present cashier a so he will see few points ke agar वे उन लीगल पॉइंट्स अगर लहन था पाया तो ठीक है अदरवाइज चेक विल बी डिसऑनर। जो मिसाल चेक डिसऑनर कड़ी सूरत में थी तो सब का पैरों इनसफिशेंट फंड हो जे चेक में अल्टरेशन हुए तो कदें कदें अल्टरेशन जो सीन यो हों मकसद पर्पज़ यो हों अल्टरेशन जो कि अमाउंट एकड़ो लिखल आ अमाउंट में कदें असा जीरो वधाए छड़दाऊं कदें अलग के चेंज करे छड़दाऊं
2: कदें करेक्शन थे कदें
3: करेक्शन थे इनके अल्टरेशन चवंदा बो या तो अकाउंट सीज तो ना टों ट्रांसैक्शन टाइमली रुकी वही या ट्रांसैक्शन रुकई वही सो कुछ गालियों उनके दिसी करे चेक के रिटर्न कर उन रिटर्न ऑफ चेक के चौं बट डिसऑनर ऑफ चेक इन के अलावा हटी कर टे शी भी जो समझण लाजमी हैं इन चेक चेक वे इशू में सब का पे असें यो खबर हो ड्रावर केर आ ड्रावी केर आ पेई केर आगे चेक खड़ी दिसंद तो हमेशा चेक के मथो मथो लिखल हों पेई उन जगह लिखल हों बियर पेई वो मू आ जैसे नाले से चेक इज बींग इशूड। ठीक है जो चेक विड्रॉ कराए सके तो ड्रावर वो होंगे द वन द पर्सन हू इशूज द चेक जो चेक इशू कह फॉर द पर्पज ऑफ कोई भी ट्रांसैक्शन अगर उन कई या उन को कॉन्ट्रेक्चुअल ऑब्लिगेशन उनकी रहे थी पी या को प्रॉमिस उन या रीपेमेंट ऑफ लोन आ तो वो एक स्पेसिफिक अमाउंट लिखी दीको पेई वही उनके विड्रॉ कराई हाँ किथे विड्रॉ कराई उनके चब ड्रावी ड्रावी जो मकसद ये होंगे उनके अमूमन अस उनके बैंक चवंदा द प्लेस वेयर द चेक इज बींग ड्रॉ या फ्रॉम द पेमेंट इज बींग टेकन उनके चवंदा
2: बैंक
3: ड्रावी चवंदा। ठीक है ये कॉन्सेप्ट मिलाए कर यो कॉन्सेप्ट मिलाए कर ये सजे कॉन्सेप्ट अस चाहू यो चेक से रिलेटेड नेगोशिएबल इंस्ट्रूमेंट से रिलेटेड आ अगर इनमें बदनीयती अची वे उनको मिसयूज थी वे उन कॉन्सेप्ट यो पूरा सेक्शन बीठल आ 489F डिसऑनेस्टली इशूइंग द चेक चेक बाउंस
2: अच्छा मतलब بدنیتی ثابت تھے تلے ہی سیکشن چھے پہ ادروائز
3: بدنیتی ہی ہے بابت ماں ریسنٹلی آنریبل سپریم کورٹ جی کی اتھارٹی پڑھا پے ان میں ٹرے انگریڈینٹس امپورٹنٹ ڈیفائن کرن جے لائے تو واقعی ان میں جو ہے نا چیک جو باؤنس تھو ان میں چٹریشنگ وغیرہ لازمی ہیں تو چیک ڈس آنیسٹلی باؤنس تھو سپوز سب کا پہرو ایشو وہ کہڑے پرپز لائے ایشو تھو کہیں ایشو کیا ٹھیک ہے بیو ان میں ڈٹھو ویو تو جے پرپز سے ایشو کیا ان کی کانٹریکچل اوبلیگیشنس ٹھیک ہے چاہ وہ پرومس کی صورت میں ڈنو ویو ری پیمنٹ آف لون کی صورت میں ڈنو ویو ان کی لیگل کیپیسٹی ہے وہ کہ ایگریمنٹ کے پوائنٹ آف ویو سے ڈنو ویو ٹوں پرپز یہ ہے تو چیک ایشو کرنے کے ٹائم ان میں ڈس آنیسٹی شامل ہوئی اگر ڈس آنیسٹی شامل ہوئی تو جو ہے نا چیک ڈس آنر یا ان کے ساتھ چند 489F ڈس آنیسٹلی ایشوئنگ دا
2: فیڈ بیک بھی پروگرام میں شامل کرے رہا ہوں گا ٹاپک ایڈوکیٹ شہباز حفیظ صاحب سے گفتگو کرے رہا ہوں شہباز صاحب جی ہاں گال کئی مختلف ریزنس تھی سکن پیا چیک جو ڈس آنر تھے پہ ایک ریزن انسفیشینٹ بیلنس بھی تھے پی
3: جی جی
2: فار ایگزٹینس اگر گال کیوں کہ لکھ روپے جو چیک کھین ڈے چڈی ٹھیک ہے کوئی بھی بینک چارجز کدیں کدیں کٹجی ون پیا منتھلی تبر آ تو ڈیٹا یا بنڈل ایکٹیو ہوں تو وہ جو ہے انسفیشینٹ بیلنس کی وجہ سے بھی جو ہے چیک ریٹرن ہلو ویسے ہے تو یہ اچھے پی ڈس آنیسٹلی ان سیکشن کے انڈر
3: بدنیتی ڈس آنیسٹ مطلب اگر بدنیتی کے سب کا پہروں ڈیفائن تو کوں کہ سچویشن ہوئی ایکڑو مانو معاہدہ تو کرے کوئی بھی ایکڑو لیگل ایگریمنٹ تو کرے کہ ماں تاں کو گاڑی ایکڑی موٹر سائیکل ہے جی تاں کو ماں 2 لاکھ روپے میں وٹھاں تو فار ایگزامپل ہانے ان 1 لاکھ جو تاں کے نیٹ کیش دے چڈیو جو بیو چیک ہے ان چھا کہ بقایا جکی پیمنٹ ہے وہ چیک کی صورت میں تاں کے ان ہینڈ اوور کیوں تو ان ہی مہینے کے اندر 15 ڈیئن کے ڈفرنس سے تاں ب ڈفرنٹ چیک ڈفرنٹ ان اسپیسیفک ڈیٹ تے ونی کرے تاں وڈرا کرائے سکو تھا
2: صحیح
3: لکھ روپے ان ڈے چڈی ٹرانسیکشن تھی وئی کنسیڈریشن تھی وئی کنسیڈریشن میں ٹرم تا پڑھیا کوئی پورو کیو مطلب ریٹرن آف سم تھنگ میں چاہے تا گاڈی ہینڈ اوور کرے چڈی ہاں تاج لائے کنسیڈریشن اماؤنٹ ہاف اماؤنٹ ملی ہاف اماؤنٹ رہے تو ہاں 50,000 جو ان چیک تاکہ ڈے چڈیا فور سپوز ان تاکہ لکھ روپے ڈنو لکھ روپے کا پو ہن پہری ٹرانسیکشن تھرو کرائے چڈی جی میں تا کیش وڈرا کرے چڈی لیٹر آن کچھ ریزنس کے کرے یا کچھ ایمرجنسی کے کرے ہن پیسہ اماؤنٹ وڈرا کرائے چڈیا ٹھیک ہے ہن میں ان بدنیتی ظاہر نتی تھے چو تو پہروں تو ان تاکہ لکھ روپے ٹسپورٹ ڈنو وی ان جو پہروں جو چیک ہے جدید تا وڈرا کرایا تو وہ بھی ان میں اماؤنٹ اویلیبل ہو اور وہ تاکہ سفیشینٹ ریزن دے تو ماں تاکہ چونکہ کچھ اماؤنٹ کڈائے وتو اماؤنٹ کچھ میں 10,000, 15,000, 20,000 کڈائے چڈیاں باقی جو ہے نا ماں تاکہ یا تو ان چیک کی صورت میں ماں ان میں وجرائے چھدو تو بعد میں کڈائے چھدو تو اتنے ڈس آنیسٹی نہ ہاں ڈس آنیسٹی کدیں تھی کریئٹ تھے تاں کا لکھ روپے تاں کے ڈنے تاں کے گاڑی وتئی جی تاں پہری پیمنٹ لائے چیک کے وڈرا کرن لا ویو وہ تھیو تاں جو ڈس آنر
2: تھیو
3: ٹھیک تاں سمجھو ٹھیک ہے اٹس اوکے تاں ان کے بدھایو تو بھائی مجھے چیک ان چھو ٹھیک ہے صحیح ماں پیسہ وجرائے تو چھڈا تاں وری بہر ویو وری ڈس آنر تھیو وری تاں جو بیو چیک تاں کے ڈنے پر تاں ان لائے بھی ویو تو وہ بھی ڈس آنر تھیو تو ناؤ دا انٹینشن شروع کھا ہی وٹی ان جو بدنیتی شروع کھا ہی وٹی کرمنل انٹینشن ان میں ظاہر تو تھے تو ہنن جو اساں کے چیک جو ایشو کیا ان میں ڈس آنیسٹی شامل ہے
2: اوکے ٹھیک مطلب ڈس آنیسٹی جے کا ہے تو وہ جری ظاہر تھی ہے تو انڈر دس سیکشن جے کو اپ کر سکو
3: دی سیکشن میں لاگو تھی ویندی
2: اوکے سو کچھ فیڈ بیک بھی ہے جے کو ماں پروگرام میں شامل کرن والا ہاں شہباز صاحب اسکرین تے بھی کافی سارا میسجز اچن پیا جے کہ ماں پہروں بھی اناؤنس کرے چکو ہیں تو سجا تو شامل نہیں سکتا ٹائم گھٹ ہوں تو ان کے لیے اصا تھوڑا تھوڑا شامل کرنا سی سو ایکڑو وائس نوٹ ہے جو واٹس ایپ اساں کے ریسیو تھیو ہے ائی ماں واں کے بدائیں تو ہلا تو تواں بھی اساں کے لسنرز واٹس ایپ تے جوائن کر سکو تھا اساں جو نمبر ہے 03000113488 سو ایکڑو ہی وائس نوٹ ائی ہی چھا پیا چون اچھو بوتوں پیا
4: السلام علیکم سر مائی نیم از زبیر احمد سر میرا ایک کوسچن تھا آپ سے اگر ہمیں کوئی فیک اکاؤنٹ یا کلوز اکاؤنٹ کا چیک دے دے تو اس کی پنشمنٹ کیا بنتی ہے اسے سزا کیا ملے گی تو پلیز سر ہمیں گائیڈ کیجیے گا
2: अच्छा शेबा साहब इन फेक अकाउंट की गाल कई या अक्सर डिठा मूँ भी मानू काफी उन टे चार चेकबुक्स होंदियों तो उन जस्ट खबर या वो जो है हासिल करना चाहिंदा तो असा जस्ट टाइम खपे जी तगाने गाल कई तो चेक बैलेंस न हों उन फोन कह ठीक है यार बैलेंस वेझ रहा तो हाँ इन विच में घना डी उनके मिली गया
3: बिल्कुल
2: यो साबित करने लाइक काफी ना है या डिसऑनेस्ट या डी पे हासिल करना चाहे जो क्लियर असा सा गाल न पे करे
3: सो वापस उन्हीं टॉपिक ते जी जाते छो से पेरों तो इंटेंशन जाहिर कंदो अगर फाइनेंशियल ट्रांसैक्शन थे भाई वो कंटिन्यूस ऑल ऑफ सडन का ब्रेक थी थी वे कुछ लीगल मामला जे करे या फाइनेंशियल इश्यूज जे करे हो ताकड़ी पेमेंट न दिनो पर अस उन प्रीवियस इंटेंशन है उनके जरूर डिसंदासे तो प्रीवियसली उनके जेकी रकम है वो टाइम ते पेमेंट कंदो आयो
2: ओके
3: पर जेकर इंटेंशन शुरू खां ही वटी करे इंटेंशन बदनीयती ते शामिल है तो वो डिसऑनेस्टी में हलो तो वे जे लिए अस लाइ पूरा जो पूरा सेक्शन अवेलेबल है हाँ एज पर जो तुम सवाल है तो फेक अकाउंट या जो है ना फेक अकाउंट आ या जो
2: है ना
3: चेक चेक जो है ना वो भी जो है ना जाली चेक तो असें दे हाँ यो एक ना यो ब खां टे सवाल है
2: ओके
3: सब खां पहिरों त हो फॉर्जरी क्रिएट करे तो पियो फॉर्जरी जो मकसद यो हुंदो आहे कि कंहिं भी माण्हू खे डिसीव करण कुझु अहिड़ो डॉक्यूमेंट्स क्रिएट करे जेको हुन जी या त ज़ातियात खे अटैक करे या त हुन खे नुक़सान पहुचाए हिकिड़ो फोर्ज डॉक्यूमेंट क्रिएट करणु ठीकु आहे ॿियो फेक अकाउंट फेक अकाउंट भी माना ईअं सम्झो त चीटिंग में थो हलियो वञे छो त डिसऑनेस्टी शामिल आहे डिसऑनेस्टली को माण्हू कंहिंखे फेक अकाउंट या जेको आहे न फेक चेक हैंड ओवर करे छॾे उन खां पोइ हे बि अञा हे बि सेक्शन हुन जे मथां लागू थो थी वञे त उन जेको चेक ॾिनो आहे उहो बि डिसऑनेस्टी सां ॾिनो आहे सो इन टिननि सूरत में हिकु न बल्कि टे सेक्शन जे मथां लागू था थियनि चीटिंग जो बि सेक्शन लागू थो थी वञे फॉर्जरी जो बि सेक्शन लागू थो थी वञे ऐं 489F जो सेक्शन बि लागू थो थी वञे ऐं इन टिननि में तव्हां हिकिड़ी शइ कॉमन ॾिसंदो दैट इज़ अ डिसऑनेस्टली
2: ओके
3: डिसऑनेस्टी तव्हांखे टिननि शयुनि में कॉमन नज़र ईंदी जंहिंजो पर्पज़ इहो आहे टू चीट समवन
2: कंहिंखे धोखो ॾेई करे पोइ असां कीअं डिफरेंशिएट कयूं 420 खे ऐं 489F खे
3: 480 असल में आहे त शइ डिफरेंट आहे माना 420 आहे चीटिंग डिसीव करणु कंहिंखे धोखो ॾियणु हिन में छा आहे त हिन में असां इंटेंशन ॾिसंदाऊं चीटिंग में इंटेंशन फ्रॉम द स्टार्टिंग खां धोखो ई आहे अ पर्सन हू इंटेंशनली इंड्यूस समवन टू बिलीव दैट दैट थिंग इज़ अ ट्रू उनखे बिलीव थो कराए ऐं उनखां उहा शइ गेन थो करे इनखे असां चवंदा आहियूं की इलीगल लॉस एंड इलीगल गेन इलीगल लॉस कंहिंजे लाइ आहे जंहिंजी शइ आहे उनखे त लॉस थी वियो इलीगल गेन कंहिंजे लाइ आहे जंहिंखां उन उहा शइ इलीगली तरीक़े सां वापसि वञा इलीगल तरीक़े सां एडॉप्ट कई आहे वरिती उनखां गेन कई उनजे लाइ छा थींदो इलीगल गेन सो चीटिंग में डिसऑनेस्टी शुरू में ई इन्वॉल्व आहे की हुनजो इंटेंशनली जेको इंसेप्शन खां जेको पर्पज़ आहे उहो चीटिंग ई आहे ईअं ई अगरि तव्हां डिसऑनेस्टी में अचो था इते डिपेंड करे तो चेक कड़ी ट्रांसैक्शन में कड़े प्रॉमिस में कड़ी सूरत में कड़ी ओब्लिगेशंस में दिनो वो अगर शुरू में बदनीयती ना है पेमेंट्स रवा है पेमेंट्स ट्रांसैक्शन फ्रीक्वेंटली थी थी अचन कुछ फाइनेंशियल इश्यूज के कंप्लीट न कर सके बदनीयती न चवंदे चूंकि सॉलिड रीजन होंगे अगर उनकी शुरू का ही वही ट्रांसैक्शन रुकियल है शे ट्रांसफर थी वही है हाँ वो चे तो वो तक शे न तो दे ना उन एम्बिट में इंदी तो डिसऑनेस्ट सां इहा शइ तव्हांखे इशू कई आहे हिन जो मां हिकिड़ो वॾो मिसाल ॾियां हिकिड़ी तमामु बहितरीन मुंहिंजी फेवरेट हिकिड़ी मूवी आहे टॉम हैंक्स जी ऐं लिनाडो डिकैप्रियो जी हिकिड़ी वॾी बहितरीन मूवी आहे जेकी टोटली हिन सिस्टम ते ठहियल आहे हुन मूवी जो नालो आहे कैच मी इफ यू कैन ऑस्कर में वई नॉमिनेटेड थी त उन में सॼो जेको बैंकिंग सिस्टम आहे की उन में फ्रॉडुलेंटली कोई इंसान फेक चेक जे थ्रू बिलीनियर थी सघे थो पियो छो कि 1960s में अर्ली 70s में एॾी माना डिजिटलाइजेशन न हुई त जेकी जंहिंजे थ्रू रोकथाम करे सघिजे त दैट मैन यूज़िंग द फैक्ट चेक ऐं फोर्ज डॉक्यूमेंट्स टू गेट सो मेनी ट्रांसैक्शन ऐं बिकम्स बिलीनियर हो उन टाइम ज़माने जो जेको आहे न ही बिकेम बिलीनियर एट दैट टाइम रियल स्टोरी ते हिकिड़ी मूवी आहे त उहा सॼी रिलेटेड ई इन चेक सां आहे कैच मी इफ यू कैन सो अगरि कंहिंखे अगरि सपोज़ अगरि काई मूवी सम्झणी आहे अगरि बैक चेक सां रिलेटेड कोई इशू सम्झणा
2: आहे
3: तो वो मूवी ॾिसी सघे थो उन में सॼो आहे ई फॉर्जरी ते.
2: तव्हां मूवी लवर घणा
3: आहियो, ॾिसो न मूवीज़ मां बि असांखे इंस्पिरेशन्स मिलंदी, मूवीज़ मां बि असांखे नॉलेज मिलंदी आहे. सो अगरि मूवी सुठी आहे, ऑस्कर में नॉमिनेटेड आहे ऐं स्टोरी सुठी आहे, त देर इज़ अ छा चवंदा आहिनि, यू कैन सी इफ़ यू आर फॉर योर एंटरटेनमेंट.
2: सो शॉर्ट कमर्शियल ब्रेक जो वक़्तु थियण वारो आहे, असां ब्रेक जी तरफ़ हलंदासीं, पोइ मोटींदासीं ऐं सिक्योरिटी चेक ते पाण ॻाल्हाईंदासीं.
3: बिल्कुलु.
2: ऐं सिक्योरिटी चेक खां अलावा वरी असां एफ आई आर ते ॻाल्हाईंदासीं, छाकाणि त एफ आई आर तव्हांखे ख़बर आहे सुथरी पाण वटि थींदी कोन्हे, त उन खां पहिरियां ई मामला जेके आहिनि उहे हल करणा पवंदा आहिनि. इहो बहितर आहे एफ आई आर ते प्रेशर ॾियण जे लाइ खणी, जीअं ए डी आर थी सघे. सो इन टॉपिक ते वधीक असां ॻाल्हाईंदासीं, तव्हां बि पंहिंजो फीडबैक ॾेई सघंदव. असांजो नंबर आहे 03000113488. सो लीगल कॉर्नर प्रोग्राम में असां सां गॾु रहिजो पूरे 6 वॻे ताईं.

0: سامعین و ناظرین، میں عمر صادق آپ سے مخاطب ہوں. عقائد نامدار صلی اللہ علیہ وسلم کا ارشاد ہے کہ آپ میں سے ہر ایک نگہبان ہے، اور نگہبانی کے بارے میں ان سے پوچھا جائے گا. اولاد کے نگہبان والدین ہیں. پولیو کے بیماری سے بچانے کے لیے دو قطرے آپ ضرور پلائیے گا.
1: کیا دیکھ رہے ہو؟ یہ سب تو تم باہر سے رقم وصول کرنے پر بھی جیت سکتے ہو. باہر سے بھیجی گئی رقم بینک الابیب کے کیش کاؤنٹر سے وصول کرو گے تو ہر ریمیٹنس پر شاندار انعامات جیتنے کا موقع پاؤ گے، جیسے کہ گرینڈ پرائز 600 سی سی کار، ساتھ ہی موٹر سائیکلز، اسمارٹ فونز اور اسمارٹ واچز. ان بھائی صاحب کی طرح بڑا خواب دیکھیں. 578 شہروں میں بینک الابیب کے 1320 سے زائد برانچز اور گلوبلی ٹرسٹڈ پارٹنرز کے ساتھ آپ کا پیسہ دنیا کے کسی بھی کونے سے آپ تک منٹوں میں پہنچتا ہے. اپنی ریمیٹنس 19 فروری سے 25 مئی کے درمیان بینک الابیب سے وصول کریں اور ہر مہینے لکی ڈرا میں شامل ہو جائیں. تو بھائی صاحب کیا سمجھے؟
2: بینک الابیب، رشتہ بھروسے کا.
3: ہر پہر زندگی کی لہر، جی ایف ایم 88 نیٹورک، سندھ کی آواز.
4: انہوں میں یا ڈسونیسٹلی اور ڈسونیسٹی شامل نتی تھے چیک باؤنس.
5: اچھا، انہیں تھی فیڈ بیک بھی آئے ہوئے وہ ماں شامل کرنے کا آپ نے ایک رو آہاں ساں پہنچو شیئر کرنے دو سوال میں ذہن میں اچھے پیو تو اکثر ایک دفعہ بلکہ کئی دفعہ یہ تھی چکو آتے ایک رو چیک جے کو ہندو آ ایک ری پارٹی جو کہیں کے ڈنل ہندو آ وہ فارورڈ تھی دو رہن دو آ وہ تھرڈ پرسن دے پاؤتو فورتھ پرسن دے پاؤتو انہ جی پیمنٹ کے لیے نہ تھی وہ ونی کرے چیک جے کو آتے باؤنس کرائے پیو آئے چیک جے نالے تے آ انہ تے باؤنس انہ جو ڈس آنر تھی پیو تو اچھا ان تے ایف آئی آر تھی وہ تو ان پارٹی کے سنیا نہیں کون چیک فارورڈ تو تھیندو رہے
4: یو ڈسو نا ماں تاں کے بدھائم تا چیک دین کھاگ میں پہلی گل تے کدی بھی بلینک چیک دی جے نہ
5: ٹھیک ہے
4: چیک میں ڈیٹ لکھ
5: ٹائٹل لازمی لکھ
4: ٹائٹل لازمی ہے کہ جے نالے تے ونے تو بینک جو نالو ونے تو اگر مثال تاں کو کانٹیکٹ کریٹ تا کر پیا ان کانٹیکٹ میں تاں لکھت وٹھو کوئی بھی کانٹیکٹ لکھت کا سوا تو پورا ہی نہ ہے اگر نہ ہے تو ان جا شاہد ضرور تاں وٹھ ہوجن ان میں بینک جو نالو ہو جے ڈیٹ ڈینل ہو جے پرپس ڈینل ہو جے بینک چیک جو نمبر ڈینل ہو جے ان آئے کیڑے پرپس لائے یہ چیک ڈینو تو ہے وہ بھی ان میں اویلیبل ہو جے تا ان کھا پو اگر کوئی ان کے باؤنس کرائے تو پیو ان میں پیسہ سپوز کہ کہیں بھی بینک میں ونی کرے وڈرا کرائے تو پیو پے یا وڈرا کرائے تو ان میں سفیشینٹ اماؤنٹ آ یا وہ اکاؤنٹ سیز آ یا ان میں چیک میں الٹریشن تھیلا تا ڈیفینیٹلی کو ان میں بینک جو میمو لگندو ہانے میمو چھا میمو میں سجی جو جک ما تاں کے ٹرمز اینڈ کنڈیشن بتایا تو وہ میمو میں وہ شے لکھی دیندا یا ان میں کڈھی کرے ان کے دیندا تا بابا ہن میں کو اماؤنٹ ہی نہ ہے اکاؤنٹ سیز ا یا ہن میں انسفیشینٹ اماؤنٹ ا یا جکی ڈیٹ ا وہ بھی جکن ہے ہن میں جکی سگنیچر تھیلا وہ سگنیچر ان سا میچ نہیں تھی کرے پے ڈرائیور سا جو کو چیک ایشو تو کرے پیو ٹھیک ا وہ سجی ٹرمز وکڑے ریٹن صورت میں اویلیبل کرے ان کے دئی چڑھدا جو پے ہی وہ چاہے ان کے جو ایز اگر ان میں ڈس آنیسٹی شامل ہے تو ان کے خلاف ایف آئی آر داخل کرائے سکے تو ان سے کہنا چاہیں سیکورٹی پرپز کے لیے میں چم سم ٹائم سیکورٹی پرپز ہے جکی چیکس ہوں وہ بھی ڈس آنیسٹی میں شامل تھیں دان ادروائز سیکورٹی پرپز ہے جکی چیکس ہوں وہ ڈس آنیسٹی میں شامل نہ تھیں دان
5: سو کچھ فیڈ بیک ہے اسا پروگرام میں شامل کندا سی ای وائس نوٹ ہے لیٹس سی کے موکلے ائے
6: اور السلام علیکم جو ویسے نا جو پروگرام دسی رہا ہے مجھے نالو عبدل غفور کلادی ہے مجھے تعلق گوٹکی شہر سے ہے سائیکو سوال ہوا تھا کا سیکورٹی چیک باؤنس تھن تے سیکشن 499 ایف دے لاگو تھی سکے تو
4: سیکورٹی اگر چیک ڈٹھو اگر چیک باؤنس تھے تو پیو یا چیک ڈس آنر تھے تو پیو تو ان کی کرمنل لائبلٹی کہڑے پرپز سے کہڑی ٹرانسیکشن میں جو ڈنو ویو ایشو کے کیا اگر وہ شامل آئن تو ٹھیک ہے ادروائز جو سیکورٹی پرپز سے ریلیٹڈ چیک ہے وہ جو ایز اے ڈس آنر نہ تو تھی سکے ان میں انٹینشن لازمی ہے ڈس آنیسٹی جو
5: امید ہے جواب ملی چکو ہوں تو سو کالر جی طرف ہلوں تھا
4: جی جی سر
5: لیٹس سی کہہ رہے ہیں السلام علیکم جی السلام علیکم کالر ہمیشہ جی کوئٹ
4: ہے اٹ از ون اف یور فیورٹ سیکشن
5: بٹ ہی کالر جی کہن مسائی کندا ہیں ہمیشہ چن نان تھوڑو اسا پروگرام میں مزو بھی کرایو
4: تاں جی کریم بڑی مشہور ہے
5: सो अच्छा एकड़ो वॉइस नोट बियो भी आए प्रोग्राम में मां शामिल क्या पियो आई अच्छो तो बुदो ही चार पांच वन
7: वालेकुम आई एम मोहम्मद मेहदी मैं आपका प्रोग्राम सुन रहा था तो उसी से रिलेटेड मेरा एक क्वेश्चन था कि अगर चेक बाउंस हो जाता है तो उसकी कंप्लेंट दर्ज करवाने का प्रॉपर प्रोसीजर क्या होता है
5: ठीक है आपका जवाब देते हैं असा प्रोसीजर की तरफ
4: जी जी प्रोसीजर
5: अच्छा शहबाज साहब इन के अलावा प्रोसीजर की तरफ अचण का पे तुम समझो पाया काई शे रही हुई है तो असा वह क्लियर कर दें असा प्रोसीजर की तरफ हलो
4: टॉपिक बजायर ही अगर पीपी से डिठो वे सेक्शन पर टॉपिक बिन शेन ते डिवाइड थे ला जी क्रिमिनल प्रोसीजर ते डिवाइड थे ला बियो थे ला सिविल प्रोसीजर ते डिवाइड
5: ऑल राइट
4: सो आहे ते टॉपिक वडो हाने उने के दिए चवंदा न समझ के कूजे में की
5: बर
4: के मरा ले जो ट्रे कंडीशंस न अगर टिन कंडीशंस से अगर वो कोई भी चेक बिए तो उने में क्रिमिनल लायबिलिटी लगी थी
5: ऑल राइट
4: जे माता के जो हु इशू द चेक
5: यस
4: व्हाट वाज द पर्पस ऑफ इश्यूरेंस ऑफ चेक एंड फॉर व्हिच थिंग इट वाज इशूड प्लस में देयर वाज एन इंटेंशन ऑफ डिसऑनेस्ट included agar ye tracing iron the check will be dishonored agar check na hai to criminal liability mein nahi indo
5: theek hai acha hane fir te hin jo sawal aayo hane sa procedure itar bajo ka check dishonored the payo fir je lai je ko at thanan te vanan ka maanu ta awan ki khabar at fir ta suthri the kon pai paan wat ta unka pehra je ko at mamla set thi vanan gurjan ya ta recommend yo kando te fir karain gurje
4: ma aj ka 6 महीना 7 महीना अगर असा पोते हल्या वनु तो पान एकड़ो प्रोग्राम के उसे मिली करे अल्टरनेटिव डिस्प्यूट रेजोल्यूशन
5: एडीआर
4: अल्टरनेटिव डिस्प्यूट रेजोल्यूशन इज वन ऑफ द बेस्ट प्रैक्टिसिंग थीम आ इन वक्त जको यो हले तो पियो तो उन में मेजॉरिटी ऑफ द केसेस एड़ा जे की सालन का पेंडिंग में पयान उन जो को एकड़ो कंक्लूजन नथो निकरे
5: ओके
4: साल ब साल अगर मिसाल को वालिदा वो केस तो करे तो अगर वो मिसाल को ग्रैंड पेरेंट आ वो केस करे तो पुत्र दा अचन पुत्र केस अगर केस हलाइंदे हलाइंदे वेचारा फोता थी न तो पोटरा था अचन
5: अच्छा
4: सो सालन जा साल केस हलंदा रहंदा इन कंक्लूजन निकर दो पर वडी टाइम है पूरी माने लेंथी प्रोसेस है उन लेंथी प्रोसेस का बचन जे लाए हद का वधिक एक्सपेंसिव यूज करने का बेहतर आ तो अगर इन प्रोसेस के थ्रू अल्टरनेटिव डिस्प्यूट रेजोल्यूशन जे के सा आर्बिट्रेशन मीडिएटेशन चाहना इन सिचुएशन में अगर नेगोशिएबल जे के सा नेगोशिएशंस अगर इन सिचुएशन में अगर कोई मिली करे के सा नेगोशिएशन करे छे negotiations chamba sorry agar pronunciation thodi ghatti the jake asanji language ta pehri asanji sindhi ya theek hai na ta ene je kare agar ko warden me agar thi vane cha pronunciation
5: jage
4: ta ma mazrat kanu mudhan waran ke theek hai na ta asa har din insaan learner a sikhe do
5: pe
4: so negotiations me vani kare in the problem ke sort out kare chuke ba party wahi kare easily in the problem ke sort out kare sagan thiu otherwise na kando ta un me je criminal litigation and civil je kan litigations in the main world
5: acha ekdo caller shamil kare maine sa relevant ta sawal kando assalam alaikum ji kehta tha galava ta
8: alaki gulam chada
5: okay sawal ma ko puchhan chahindo
8: ha sir sa jo ekdo ke sa je ko na zameen hai ta
5: ji
8: ane pura sa jo korat mana to the te do un me vanyo jo pa level korat me vanyo sikna ke aayo sa maslo thindo
4: मां थोड़ो
5: अच्छा थोड़ो रिपीट कियो मसलो छ सा जमीन सा रेलेवेंट आ जमीन जो आया
8: सर घर जी सनता आने वा सा केस विदो दे कोरट शिकारपुर में आने हो जे तो सिविल कोरट में वा जे जो
5: अच्छा सिविल मैटर आ है जे को इनन जे बात
4: आई थिंक मखे यो लगे तो त इनन अगर जमीन जो मसलो आ त 145 क्रिमिनल प्रोसीजर कोड यो होंदा त एकरी असा मिसलिनियस एप्लीकेशन नी नऊ के भी हद जे मैजिस्ट्रेट वट के इन प्रॉपर्टी ते जे को न माना ये समझो त जान जो खतरो या जेड़े जो खतरो या थी सके तो काते डेथ भी थी वने त उते इंटरवीन कयो एंड प्रॉब्लम के सॉर्ट आउट कयो पर इन मामलन में मैजिस्ट्रेट छा कंदा पुलिस का रिपोर्ट घुराइंदो आ डिसंदो आ त जेड़ो अद का वधिक वधेल आ त बिनन पार्टीज के जे को न घुराए करे मसले के सॉर्ट आउट कराइंदो आ अदरवाइज ये सिचुएशंस काडे ले वेनन सिविल उनमें सिविल लिटिगेशंस में अगर एंटाइटलमेंट सा इशू आ प्रॉपर्टी के जे नाले ते आ त डेफिनेटली वो जो को इशू वेंदो वो सिविल प्रोसीजर में हले वेंदो आ सिविल लिटिगेशन में वेंदो
5: ठीक है
4: जी डिक्लेरेशन में हले वेंदा इन के त सिविल कोड में नी करे डिक्लेरेशन करन आ पार्टीशन जी डिमांड करन
5: ऑलराइट सो एकड़ो वॉइस नोट आ प्रोग्राम में हीअंर शामिल कंदुसि. लेट सी छा पिया चवंदी.
9: सर आउं फयाज़ अहमद खैरपुर खां अव्हांजो प्रोग्राम ॿुधी रहियो आहियां. सर हिन टॉपिक जे हवाले सां मुंहिंजो हिकिड़ो सुवालु आहे. अदालत में चेक बाउंस वारो केस आम तौर ते केतिरो वक़्तु हली सघे थो ऐं मुतासिर माण्हू खे कहिड़ो रिलीफ मिली सघे थो?
5: ठीक है, तांजी महरबानी अदा फयाज़, तां प्रोग्राम में शामिल थिया, तांजो फीडबैक भी शामिल कंदासीं. हिकिड़ो बियो वॉइस नोट आहे, इहो शामिल करे पाण खे प्रोग्राम कंक्लूड करणो आहे. पंज मिंट अची बचिया आहिनि. ठीक है, सो ही छा पिया चवणु चओ ॿुधूं पिया.
10: Assalamualaikum, my name is Abdul Nassar, I am from Khairpur Miras. मुंहिंजो सर शहबाज़ खां हिकिड़ो नंढो सुवालु हुयो त अगरि कोई माण्हू असांखे चेक ॾिए थो कंहिं बि डेट जो, ठीकु आहे, त उहो अगरि उनजे अकाउंट में उन वक़्तु पैसा न आहिनि त पोइ छा असां उनजे ख़िलाफ़ काई कानूनी कारवाई करे था सघूं?
5: अदा थोरो सबुर कंजो, यकदम तकड़ा न थीजो.
4: मां तव्हांखे उही ॻाल्हि कई त इंटेंशन ॾिठो वेंदो. अगरि ट्रांसेक्शन मुसलसिल हलंदी थी अचे त हुनमें बदनीयती शामिल न आहे.
5: अच्छा, अक्सर इन सिचुएशन में ईअं थींदो आहे त चेक ॾींदड़ जेको आहे न, अगरि हुनखे टाइम खपबो आहे त उहो फ्राइडे ते ॾेई छॾंदो आहे. ठीकु आहे, चवंदो आहे ॿ ॾींहं मूंखे मिली विया, मंडे ते वञी करे हू कराए. ऐं उनखे एॾो ख़्यालु हूंदो आहे जो फोन कंदो आहे, यार हाली फ़िलहाल तव्हां बैंक न विझो, मां पेमेंट क्लियर करायां, विझरां अमाउंट विझरां, देन तव्हां कजो. पर कुझु माण्हू लाइ
4: अवेलेबल आहे या न आहे. अगरि डिसऑनेस्टी शुरू खां ई
5: आहे
4: त उहो चेक जेको आहे न क्रिमिनल हुनमें जुरिसडिक्शन में हले वेंदो. अगरि डिसऑनेस्टी न आहे उहो सिविल लिटिगेशन में वेंदो. अगरि सपोज़ हुन खां पोइ अमाउंट नथो ॾे पियो, हाणे अमाउंट रिकवर करणो आहे त सूट फॉर असां रिकवरी में हलिया वेंदा या समरी सूट असां हुनखे चवंदा.
5: जेको आहे त डिसऑनेस्टी अगरि साबित थिए पई त ही सेक्शन तहत
4: इंग्रीडियंट्स कुझु मिंट अॻु में जेके ॿुधाया, उहे टई इंग्रीडियंट्स अवेलेबल हुन में आहिनि. ऐं चेक डिसऑनर थिए थो विथ मेमो,
5: ओके,
4: त उन खां पोइ तव्हां जेको आहे न कहिड़े हुन में वञी सघो था, छा चवंदा आहिनि, या FIR में वञी सघो था. अदरवाइज़ न त सिविल डिस्प्यूट आहिनि, सिविल जुरिसडिक्शन में वेंदा, छो की अमाउंट ओतिरो ई रिकवर थी
5: वेंदो. फाइन ऐं पनिशमेंट हली तरफ़ पाणी ॿुधे, पनिशमेंट केतिरी आहे सर? अगरि मिसाल चेक बाउंस थिए पियो, डिसऑनर कराए पिया वठनि ऐं डिसऑनेस्टी वाक़ई साबित थिए पई, हिकु माण्हू आहे जेको टाइम वठण लाइ मुसलसल जेको आहे त लटाए रहियो आहे, मां ज़ाहिर थिए पियो त हुनखे पेमेंट ॾियणी ई कोन्हे.
4: FIR
5: थी वई त केतिरी हुनखे जेको आहे पनिशमेंट मिली सघे थी?
4: हिनखे एस पर सेक्शन बाबति 3 साल लिखियल आहे ऐं फाइन लिखियल आहे. ठीकु आहे, उहा पनिशमेंट जी एतिरी आहे. ऐं प्लस में डिपेंड करे थो त केसिस 6 महीननि में बि हली सघनि था, साल में बि हली सघनि था. इन जो अल्टीमेट जेको कंक्लूजन आहे उहो पनिशमेंट ऐं फाइन ई
5: आहे. हलो ठीकु आहे, FIR थी वञे थी त इहो छा बेलेबल आहे? जेको एक्यूज पर्सन आहे उहो बेल कराए सघे थो?
4: इहो बेलेबल इन सेंस में आहे त अमाउंट ॾिठो वेंदो. मिसाल अगरि कंहिं 2,000 जो, 5,000 जो, 10,000 जो अमाउंट, उहो त माण्हू कहिड़े टाइम बि ॾेई सघे थो. अगरि अमाउंट करोड़नि में आहे, लखनि में आहे, त उहो नॉन बेलेबल सेक्शन थी वेंदो. उन जे लाइ तव्हांखे वरी जेको बेल जे लाइ उहो बेल जी कुझु रिक्वायरमेंट्स आहिनि, जीअं असां बेल ते बि पंहिंजो टॉपिक खणी चुका आहियूं. प्रीवियस बेल जी रिक्वायरमेंट छा आहिनि, पोस्ट अरेस्ट बेल जी रिक्वायरमेंट छा आहिनि, अगरि हुन रिक्वायरमेंट्स में अचे थो पियो त उहो हुनजी बेल थी सघे थी पई. अदरवाइज़ अगरि अमाउंट इलाही वधीक आहे त उन अमाउंट खां पोइ डिपेंड करे थो त छा कंप्लेनेंट अक्यूज पर्सन जो मेलाफाइड ज़ाहिर करे सघियो या न करे सघियो. अगरि मेलाफाइड ज़ाहिर करे वियो, हुनजो एक्सरिया ऐं मेन्सरिया बि अगरि ज़ाहिर करे थो वञे, प्रूव करे थो वञे, त ऑटोमेटिक हुनजी बेल डिसमिस थी वेंदी. अदरवाइज़ बेनिफिट ऑफ डाउट ते ऐं जेको आहे न हुनखे बेल जेको आहे न फर्दर इंक्वायरी ते हुनखे बेल मिली सघे थी पई.
5: ठीक आहे, चलो FIR थी वई, ठीक आहे, एक्यूज पर्सन खे जेल थी वई, हाणे विक्टिम खे पैसा केरु ॾींदो?
4: मां वंस अगेन चवां कि क्रिमिनल प्रोसीजर सिर्फ़ ऐं सिर्फ़ पनिशमेंट ऐं सज़ा ई ॾींदो या फाइन इम्पोज कंदो, पर जेकी अमाउंट आहे उहो अल्टीमेट जेको रिकवर थींदो उहो थींदो सूट फॉर रिकवरी या समरी सूट में. त घुमी फिरी अगरि असां चऊं त असांखे अमाउंट मिलणो ई सिविल प्रोसीजर मां या सिविल लिटिगेशन सां मिलणो आहे, क्रिमिनल में ज़रा सां पनिश कराए
5: पनिशमेंट मिलंदी आहे, पनिशमेंट कराए सघूं था. असां सिविल ते जेको आहे त पोइ नेक्स्ट प्रोग्राम में पाण डिस्कशन कंदासीं
4: ज़रूरु. अगरि इन इंशाल्लाह ईंदड़ टाइम में हिन ते असां हिन जेको आहे न समरी सूट ऐं हिन सां सिविल सां रिलेटेड इन जा इशूज़ आहिनि, असां हुन ते ई डिस्कशन करे वठंदासीं.
5: ठीकु आहे, अच्छा, इन नटशेल तव्हां असांजे व्यूअर्स खे कहिड़ी सलाह?
4: इहा सलाह ॾींदुमि त अगरि तव्हां कोई बि चेक इशू कयो था पिया, सभ खां पहिरियों त तव्हां उहो जेको प्रोमिस जेके कॉन्ट्रेक्ट आहे, कॉन्ट्रेक्ट जे अंदरि जेके प्रोमिस्ड कंडीशन्स आहिनि, प्रोमिस कंडीशन जो मक़सदु इहो आहे त जेके बि असां टर्म्स ऐं कंडीशन सेट कयूं था हुनखे प्रोमिस प्रोमिस चइबो आहे. प्रोमिस कंडीशन तव्हांजूं क्लियर हुजनि, चेक तव्हांजो जेको आहे न ब्लैंक न हुजे, चेक